0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ, सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरुद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10 अर्ब 13 करोड 4 लाख 61,470 रुपियाँ
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी वर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोडिएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु, त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जितका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFP को मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रिलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रिलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई

0: खरिदिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पढाउपुरी जारी गरेर छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पौडेलजीका आधारमा हामीले आज पक्राउ गरेका छौँ, काठमाडौँलाई लैजान तयारी भइरहेको छ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्युलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 1 बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनलाई चाहिँ माग दाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युलबाउर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिएका भन्ने विवरणहरू हालै सञ्चार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी सुरुमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौँ।
3: यो महोत्तरी 12 देखियो, चितवन रमापरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फ क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्फको एच फाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
4: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
3: 65 सालमा काठमाडौँदेखि 70मा त भक्तपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ छिटपट थुप्रै पालिकाहरूसँग, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, टोखा, साँखु, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 11 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ बस्नु देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा स्वास्थ्यलाई कम हुन्छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हामीले प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि छ, करिब करिब डेढ महिना जति रह्यो झापा मर्ने संसदमा हुन्छ काठमाडौँमा पनि बिस्तारै केसहरू चाहिँ सफाई अथवा चाहिँ क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरसकै हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80% बढी चाहिँ लेयर्स संक्रमण भएको हुनाले लेयर्स भनेको फुलबारी गुफामा संक्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका केट अन्डा राख्नलाई प्रयोग गरिन्छ कि भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही केट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
4: विभागले चाहिँ अहिले त्यसका लागि कार्यहरू गरिराखेको छ,
3: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसभित्र एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो, त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलिस् भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
4: छौँ। तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
3: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कै हिसाबमा आज भोलि मैले भनेको फरक पर्न सक्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2,05,000 किलोभन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि दाना रह्यो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिलेको कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब करिब अहिले 50 करोडभन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
4: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन,
3: छैन मान्छे विगत 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
4: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छी पन्छीको पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीको उत्पादनहरू चाहिँ डेकोसँग खान सकिन्छ। यद्यपि हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको ढोक्काबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ, तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि सबै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीता चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छी उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि सबै छ, बिमाका कार्यक्रमहरू छन्। बर्ड फ्लू बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्ड फ्लूको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टार्मरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टार्मरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे